0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
2: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
2: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धपर्दक औषधि वितरण सेवा उपलब्ध छ।
2: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949 421306।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलामको ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: કોસ્કો ટીવી બોકનું ભીટી આપને ટીવી બીગ્યો અને બનાવના જાન લાગે કોની બનાવને પુકા ઓલાટ હોય ને
1: તેથી કુરામાં પણ ચિંતા ગર્નુ પર્છ ત સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટોમાં રહેકો હમ્રાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશ ને શકી ગણ
0: લાગી હાલશો ને હોય ના ત
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सिपीमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।
2: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494412020।
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
3: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: अब नियुक्तिमा पनि बाधक हुने बालबालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण।
4: कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु। अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तय गर्ने। बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा।
3: र अर्जेन्टिनाद्वारा अस्ट्रेलियालाई 2-0 पराजित, जीतसँगै नकआउट चरणमा प्रवेश। भोलि बिहान इंग्ल्याण्ड र घाना बीच पहिलो खेल हुने, अन्य दुई खेल पनि हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको सबैभन्दा शुरूमा, नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको प्रसंग।
4: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 एघार महिनामा 2,77,96,72,00,00 रूपियाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। यो हालसम्मकै उच्च हो। गत आर्थिक वर्षको एघार महिनामा हुने 2,47,57,02,00,00,00 रूपियाँको वस्तु निर्यात भएको थियो। गत आर्थिक वर्ष 2081-82 भने नेपालबाट 2,77,03,02,00,00,00 रूपियाँको वस्तु निर्यात भएको थियो। इरान युद्धले विश्व आपूर्ति श्रृंखलामा पारेको प्रभाव र चिया निर्यातमा भारतको अवरोधका बीच पनि निर्यातमा नयाँ रेकर्ड कायम भएको छ। यद्यपि पछिल्लो समय निर्यातको वृद्धि दर भने खस्किदो छ। चालू आर्थिक वर्षको एघार महिनामा निर्यात वृद्धि दर 12.28% छ। अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात वृद्धि दर भने घट्दो क्रममा देखिएको हो। तथ्याङ्क अनुसार गत आर्थिक वर्षको भन्दा साउनमा 95.75%, भदौमा 88.57%, असोजसम्ममा 89.64%, कार्तिकसम्ममा 77.51% र मंगिरसम्ममा 58.17% निर्यात बढ़ेको थियो। त्यस्तै पुषमा 43.76%, माघसम्ममा भने 32.19%, फागुनसम्ममा 20.83%, चैतसम्ममा 18.646% र वैशाखसम्ममा 14.25% निर्यात वृद्धि दर रहेको तथ्याङ्कमा उल्लेख गरेको छ। त्यस्तै चालू आर्थिक वर्षको एघार महिनामा 1,13,18,32,00,00 रूपियाँको प्रशोधित सोयाबीन तेल निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 21% बढ़ी हो। गत आर्थिक वर्षको समीक्षा अवधिमा 93,51,67,00,00,000 रूपियाँको सोयाबीन तेल निर्यात भएको थियो। नेपाली व्यापारीले तेस्रो मुलुकबाट कच्चा सोयाबीन तेल ल्याउन प्रशोधित गरी भारतमा निर्यात गर्दै आएका छन्। समीक्षा अवधिमा 53,08,29,000 केजी सोयाबीन निर्यात भएको उल्लेख गरिएको यसैबीच नेपालको अर्थतन्त्र इन्धन, कच्चा सोयाबीन तेल, सवारी साधन, मोबाइल फोन र सुन आयातमा ठूलो रकम विदेशिएको अध्ययनले देखाएको छ। यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
6: सबै कुरा किनेरै खान थाल्यौं। हामी अलि बढी विलासी पनि भयौं र फेरि हामीले एउटा ल्यापटप चाहियो अथवा चाहिँ एउटा मोबाइल चाहियो भने हामीले त्यसबाट उपयोग गर्ने कुराहरू के ख्याल गर्दैनौ, तर चाहिँ नयाँ वर्षनमा आयो जेनेरेसनको आयो भन्नासाथ किन्छौ। त्यस कारणले गर्दा यो प्रवृत्तिले गर्दा हामीलाई चाहिँ कस्तो देखिया छ भन्दा हामी यो बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भए देखिन्छ। यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
3: करोड़ौंको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ। विभागको पत्राचारपछि प्रहरीले हिजो सुर्खेतको वीरेन्द्रनगरबाट पौडेललाई पक्राउ गरेको हो। पार्टीको कार्यक्रममा सहभागी हुन सोमबार नै उहाँ सुर्खेत पुग्नु भएको थियो। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोप लागेको छ। एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल हिजो पक्राउ परेको खबर हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको बताइएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरिएको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएछ। अनुसन्धानमा संलग्न एकजना अधिकारीले भनेका छन् पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको शेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न पनि दबाव दिएको अनुसन्धान अधिकारीहरू बताउँछन्। त्यसबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदा हुने काम गरिदिन्छु भनेको पनि उल्लेख गरिएको दावी गरिएको छ। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएको बेलामा भएको पनि देखिएको छ, केही पूरा नभएको भन्ने बयान पनि आएको छ। त्यसका आधारमा अनुसन्धान गर्न लागि हो। अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् र हिजो सुर्खेतमा पक्राउ गरिएका पौडेल

0: बुटवल उपमहानगरपालिका वडा नम्बर 9 घरवाई हाल चाहिँ ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 25 सैबु आवास आयोजनामा बसोबास गर्ने विष्णु प्रसाद पौडेललाई सुर्खेत जिल्लामा खतरास गर्दै जाने क्रममा निजलाई चाहिँ मिति 2083/3/8 गते साँझ अन्दाजी 1715 बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 शुभ होटल स्थितमा फेला पारी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट जारी भएको पक्राउ बुझी दिए कानूनको रित पुर्याई पक्राउ गरी आवश्यक कार्यको लागि सक्कलै कागजात सहित यस कार्यालयमा कार्यरत प्रहरी श्याम प्रसाद यादवको जिम्मा लगाई पठाइएको विवरण सादर अनुरोध गरेको छ। हामीले आफ्नै गाडीद्वारा चाहिँ निवेदन पठाएको छ।
1: यसैबीच राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचारको मुद्दा चलाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानिर्देशक अर्याल सहित 10 कर्मचारी राहदानी छपाईको ठेक्का पाउने दुई जर्मन कम्पनीका 4 संचालक र त्यसका नेपाल प्रतिनिधि भई काम गर्ने दुईजना गरी 18 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले मुद्दाका प्रतिवादी विरूद्ध 10 अर्ब 13 करोड़ 4,61,477 रूपियाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना कैद सजाय र हिना मिना भएको रकम असुल गर्न माग दावी पनि गरिएको बताउनुभयो। अभियोग पत्र अनुसार विभागका महानिर्देशक अर्याल, निर्देशक सूचना प्रविधि सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुघन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्यूटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव कानून राजाराम दाहाल, तत्कालीन उपसचिव लेखा भीषप्रसाद भूर्तेल, तत्कालीन उपसचिव कानून पुष्कर राज नेपाललाई एकमुष्ट बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ। उनीहरू ठेक्का प्रक्रियाको शुरूबाटै सामेल भएको समेत भनिएको छ। खरिद समिति, आर्थिक मूल्यांकन समिति, प्रविधि समिति र ठेक्का सम्झौताका चरणबद्ध प्रक्रियामा सामेल भएर बदनियतपूर्ण निर्णय प्रक्रियामा सामेल रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख गरिएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकाको पठन पाठनमा ध्यान दिनुपर्ने पक्ष
1: के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो होइन. तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई इन्जोय गर्नै सक्दैन. त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के.
2: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा, चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही पनि अब नियुक्तिमा बाधक लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा.
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353.
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज

0: एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा नेपाल अझै ग्रे लिस्टमै शीर्षकमा खबर प्रकाशित छ। नेपाल सहित 22 देशलाई थप सुधारका लागि सुझाव दिँदै ग्रे लिस्टमै राख्ने पेरिसमा सम्पन्न एटीएफ बैठकको निर्णय शीर्षकमा खबर प्रकाशित भएको हो। त्यस्तै रोकिएन आयल निगमको कमाउ धन्दा, पार्किङ स्थलबाटै ट्याङ्कर गायब पारेर तेल चोरी शीर्षकमा विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ। अग्लो पर्खाल र सेनाको सुरक्षा घेराभित्र रहेको विराटनगर डिपोको पार्किङ स्थलबाटै 20,000 लिटर पेट्रोल बोकेको ट्याङ्कर आइतबार राति हरायो। सोमबार बिहान करिब खाली अवस्थामा प्रहरले सुनसरीको सड़क छेउमा भेट्टाएको खबरमा उल्लेख छ। त्यस्तै प्रतिनिधि टुंग्याउन ढिला हुँदा सोमबार भएन बन्द सत्र, आज केन्द्रीय सदस्य र भोलि पदाधिकारी निर्वाचन शीर्षकमा पहिलो पृष्ठमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहान 8:30 बजे शुरू हुने तय भएको बन्द सत्र प्रतिनिधि छनौट कार्य नटुंगिँदा स्थगित भएको छ। दिनभर प्रतीक्षा गरिरहेका र साँझ 6 बजे बन्द सत्र स्थगितको घोषणा गरिएपछि महाधिवेशन प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका थिए। त्यस्तै विधान संशोधन सम्बन्धी मस्यौदा प्रस्तावमा 158 सदस्य केन्द्रीय समितिको व्यवस्था गरिएको छ भने जसमध्ये एकजना सभापति र 79 केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुनेछ। 51 सदस्य सभापतिले मनोनयन गर्ने छन् भने 7 प्रदेश सभापति प्रदेन केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। सभापति पनि स्वत केन्द्रीय सदस्य हुनुहुन्छ। रासोपाले केन्द्रीय सदस्य निर्वाचन व्यक्ति मात्र पदाधिकारीका लागि गोप्य हुने व्यवस्था योग्य हुने व्यवस्था गरेको छ। 19 सदस्य पदाधिकारी मध्ये 1 वरिष्ठ नेता, 2 उपसभापति, 1 महामन्त्री, 3 सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ भने 1 उपसभापति, 1 महामन्त्री र 2 सहमहामन्त्री, कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, प्रवक्ता र 3 सहप्रवक्ता सभापतिले मनोनित गर्ने प्रस्ताव मस्यौदामा गरिएको छ। सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान संशोधनको मस्यौदा सचिवालय र केन्द्रीय समिति बैठकले पास गरिसकेको छ भने आज हुने बन्द सत्रले पारित गरेपछि कार्यान्वयनमा लैजाने नेताहरूले बताएका छन्। त्यस्तै प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनमा 4300-4400 हारारीमा प्रतिनिधिहरू सहभागी भएका छन्।
2: रासोपा नेतृत्व समावेशी बनाउन माग शीर्षकमा कान्तिपुर दैनिकको भित्री पन्नामा जयसिंह महराले चितवनबाट लेख्नु भएको खबर छ। प्रथम महाधिवेशनको बन्द सत्र अघि नै रासोपाको नेतृत्व तह समावेशी बनाउन देशभरबाट आएका प्रतिनिधिहरूले माग गरेका छन्। उनीहरूले पार्टी पदाधिकारी र केन्द्रीय समितिमा संविधानको व्यवस्था अनुसार महिला सँगै मधेसी, आदिवासी, दलित, जनजाति लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन्। कास्कीबाट आउनुभएका प्रतिनिधि पवित्र थापाले संविधानले सुनिश्चित गरेको 33% महिला प्रतिनिधित्व हुनुपर्ने प्रावधान रासोपाको नेतृत्व तहमा हुनुपर्ने पनि बताउनुभयो। महिलालाई उप वा सहपदमा सीमित गरिने प्रवृत्तिबारे उहाँले भन्नुभयो, यो राजनैतिक दल र एउटा व्यक्तिको मात्र समस्या भन्दा पनि समाजको संरचनागत समस्या हो। महिलालाई नेतृत्वमा राख्न र ल्याउन अझै पनि खुला मानसिकता देखिन्न। हामी बाहिर वकालत गर्छौं तर व्यावहारिक रूपमा अगाडि बढ़ाउन सबैजना हिचकिचाउने गरेको पनि उहाँले टिप्पणी गर्नुभयो। चिया उद्योग र बगान बन्द हुँदा चिसियो 60,000 श्रमिकको चूल्हो शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर छ। यति बेला झापाको गिरिबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहलपहल छ, न कामको रौनक, बरू चारैतिर सन्नाटा छ। स्थानीय पसलबाट उधारोमा खाद्यान्न किनेर गुजारा चलाउँदै कतिपय परिवार, कतिपय युवा रोजगारीको खोजीमा भारत शहर गएको खबरमा उल्लेख गरिएको छ। राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक, शीर्षकमा यज्ञ बन्जारले लेख्नुहुन्छ। राष्ट्र बैंकबाट कार्यवाही भोगेका बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृत सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने आशयको फैसला सर्वोच्च अदालतले गरेको छ। यससँगै राष्ट्र बैंकबाट सचेत र नसीहत पाएका संचालक र सीईओ तनावमा छन्। फैसला कार्यान्वयनका लागि सर्वोच्चले नेपाल राष्ट्र बैंकलाई निर्देशनात्मक आदेश दिइसकेको छ। विभिन्न बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले समय समयमा गरेको कार्यवाहीका आधारमा उनीहरू अयोग्य हुने भन्दै पदमुक्त गर्नुपर्ने र त्यस्तो कार्यवाही भोगेको संचालक र सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने पर्ने गरी दुईवटा मागसहित सांसद एवं अधिवक्ता मधुकुमार चौलागाईले रिट दायर गर्नुभएको थियो। बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले विभिन्न समयमा गरेको कानूनी कार्यवाहीलाई अयोग्यताको आधार मान्न सकिने व्याख्या सर्वोच्चको फैसलामा गरिएको छ। अर्को खबर छापिएको छ, चार अध्यादेश निष्क्रिय गराउँदै सरकार शीर्षकमा ईश्वरी सुवेदीले लेख्नुभएको हो। यो नागरिक दैनिकको खबर हो। सरकारले ल्याएका आठ अध्यादेश मध्ये चारवटा निष्क्रिय गराइने भएको छ। बिहिबार चार अध्यादेश स्वीकृत भएपछि सोमबार प्रतिस्थापन विधेयक दर्ता समेत भएका छन्। निष्क्रिय गराउन लागि बाँकी चार अध्यादेशलाई 60 दिने अवधि सकिएपछिका नयाँ विधेयकका रूपमा दर्ता गर्ने तयारी भएको छ। चार विधेयक विवादका कारण राष्ट्रिय सभामा असहयोग हुने भएपछि अघि बढ़ाइएको छ। यही असार 26 भित्र अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा पारित नभएमा अध्यादेश स्वत निष्क्रिय हुनेछन्। असार 26 अध्यादेश दुवै सदनमा पेश भएको 60 दिन पुग्दैछ। वैशाख 28 अध्यादेश संघीय संसदका दुवै सदनको बैठकमा पेश भएको थियो। संसदीय प्रक्रिया बमोजिम असार 26 पछि अध्यादेशलाई निरन्तरता दिने हो भने सोही दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संसद सचिवालयका अधिकारीहरूले बताउने गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ, ग्रे लिस्टमा नेपाल यथावत, नेपालले पूरा गर्नुपर्ने मुख्य कामहरू भनेर उल्लेख गरिएको छ। प्रमुख सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी एमएलडीएफ जोखिम विरूद्ध बुझाई अझ सुदृढ़ बनाउने, वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी र घर जग्गा क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपर्ने गरी अवैध हुण्डी तथा एमभीटीएस र प्रदायकहरूको पहिचान र कार्यवाही प्रभावकारी बनाउने, सम्पत्ति शुद्धिकरण अनुसन्धान गर्ने निकायहरूको क्षमता र अन्तर निकाय समन्वय बढ़ाउने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान तथा अभियोजनको संस्था संख्या वृद्धि गर्ने, अपराधबाट आर्जित सम्पत्ति तथा त्यसका साधनहरूको पहिचान, रोका जफत र फिर्ता प्रक्रियालाई जोखिम अनुसार प्रभावकारी बनाउने, आतंकवाद तथा आम विनाशकारी हतियारसँग सम्बन्धित वित्तीय लगानी नियन्त्रणमा प्राविधिक अनुपालन थप सुदृढ़ गर्नुपर्नेछ। त्यसपछि मात्रै ग्रेलिस्टबाट हट्ने नहट्ने भन्ने विषयमा फेरि अर्को निर्णय हुनेछ। आर्थिक कारोबार दैनिकमा पौने 3 खर्ब पुग्यो निर्यात व्यापार शीर्षकमा खबर छापिएको छ भने इजरायल भाषा परीक्षा 2300 माग गरिएकोमा 1200 मात्रै पास भएको बारेमा गोपाल संग्रौलाले यो खबर लेख्नु भएको छ। प्राचीन पाषाण औजार फेला परेको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सिराज खानले नेपालगंजबाट लेख्नु भएको हो। बाँकेको राप्ती सुनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेषहरू फेला परेका छन्। ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको पनि उहाँले बताउनु भएको खबरमा उल्लेख गरिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। कतार एनर्जीको रास लफांग औद्योगिक क्षेत्र स्थित बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको मृत्यु भएको छ भने जसमा भारतीय र पाकिस्तानी श्रमिक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त घटनामा 66 श्रमिक घाइते भएका छन्। केहीको अवस्था चिन्ताजनक रहेको छ। उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। कतार एनर्जीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको थियो। ग्यास आपूर्ति परियोजना सञ्चालन गर्ने क्रममा दुर्घटना भएको बताइएको छ। आइतबार राति करिब 10:30 विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हिजो स्विजरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पार्ने बताउनु भएको छ। स्विजरल्याण्डको लुइस शहरस्थित ब्रुगेनस्टक रिसोर्टमा आइतबार सम्पन्न भएको वार्ता 18 घण्टासम्म चलेको थियो र बेलायतका प्रधानमन्त्री कियर स्मार्टले पदबाट राजीनामा दिनुभएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाट लगातार दवाब आएपछि उहाँले पद छाड्ने निर्णय गर्नुभएको हो।
2: साझा खबरमा अब खेल खबर। फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत इराक विरूद्धको अग्रतालाई तेब्बर बनाएको छ। फिलोडेल्फिया स्टेडियममा जारी खेलको 66 मिनटमा उस्मान डेम्बेलले गोल गर्दै फ्रान्सलाई 3 गोलको अग्रता दिलाउनु भएको हो। यसअघि कप्तान किलियन एम्बापेले 14 मिनट र 55 मिनटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनु भएको थियो। फिफा विश्वकपमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको गोलले अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो। गैराती सम्पन्न खेलमा अर्जेन्टिना दबावमा थियो। समूह जेमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दै 6 अंक जोडेर शीर्ष स्थानमा छ। अस्ट्रिया 2 खेलबाट 3 अंक जोड्दै दोस्रो स्थानमा छ। विश्वकपमा अहिले नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान 9:45 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बेएरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ। भोलिको खेल तालिकामा इंग्ल्याण्ड र घाना, पानामा र क्रोएसिया अनि कोलम्बिया र कंगो डीआर बीचको खेल हुने उल्लेख गरिएको छ।
3: विद्यार्थीको पठन पाठनमा देखिएका समस्या र समाधानका उपाय, एकजना विज्ञको विचार, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब शिक्षण सुधारको कुरा। पठन पाठनमा परम्परागत भन्दा पनि आधुनिक र वैज्ञानिक शैली अप्नाउनु पर्नेमा हिजो आज बहस भइरहेको छ। पठन पाठनमा सिकाइ विधि र अभिभावकको भूमिका कस्तो हुन्छ, हामीले शिक्षाविद शान्ता दीक्षितसँग सोधेका छौं।
5: यो दुईजना बच्चाहरू खेलिरहेछ कि गफ गरिरहेछ, उनीहरूलाई यसरी बसेर सुन्ने, कस्तो कस्तो उनीहरूले एक्सचेन्ज गर्दा के कुरा सिकाएछन् किताबबाट, त्यही कुराहरू पनि उनीहरूले युज गरिरहेछन् कि घरमा सिकेको कुरा युज गरिरहेछन् कि के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि एन्जोय गरिदिनु पर्यो होइन। तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर त्यो थकित हुन्छ कि उसले बच्चालाई एन्जोय गर्नै सक्दैन। त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के सो सानो बच्चा फेरि अहिले हामीले काम गर्दाखेरि त पैसाको लागि नम्बर वान जाँच दिने, जाँच दियो भने अनि प्यारेन्ट्सले पैसा तिर्छन्, के जाँच, खेल न यो खेल न तिमीले, ल कह गह कति जान्यो ल मलाई भन त, तिमीले जान्यो कि तिमीले के लेख्न सक्छौ, सक्छ सक्दैन, सक्दैन भने सिकाउने, सक्छ भने च्याबास भन्ने, त्यही त हो नि उसको असेसमेन्ट। डाइसहरू दियो के दियो उसले त्यो खेल्छ होइन, दुई यसरी पल्ट्यो भने दुई उसले चिन्छ कि चिन्दैन होइन, र उसले दुई र एक छ भने दुईटा गेडा र एउटा गेडा राखेर अनि भन्न सक्छ कि सक्दैन। यति सिम्पल र यति इफेक्टिभ कुराहरू छन्, त्यो नै हामीले बुझ्नुपर्छ। त्यसको लागि एकदम ठूलो पेसेन्स चाहिन्छ। युजली अब अहिलेको एउटा नयाँ कुरा भन्छु है, एउटा रिसर्च आइरहेछ जहाँ चाहिँ नि अहिलेसम्म चाहिँ संसारभरि नै प्यारेन्टिङमा चाहिँ आमालाई आमाले गर्छ, तिम्रो आमाले पेट बोक्छ, उसले बच्चा पाउँछ, उसले बुबु खान्छ, सबै कुरा आमाले होइन, बाउले अलिअलि हेल्प गर्छ। प्यारेन्ट भएपछि बाउको त ब्रेन नै चेन्ज हुँदो रहेछ भन्ने रिसर्च आइरहेछ। यति उसले त्यो इन्भल्भ हुन थाल्छ बच्चामा। अब अफकोर्स हाम्रो जस्तो सोसाइटीमा धेरै कम होला, अनि बाहिरतिर पनि अब पहिला अब हाम्रै जेनेरेसनकोहरूले पनि कम गर्थ्यो होला, तर अबको बच्चाहरूले अबको अब मिलेनियलहरू अहिलेकोहरूले चाहिँ एकदम धेरै बच्चाहरूलाई हेर्छन् कि एकदम मिनिङफुल्ली हेर्छन् बाउहरूले. रेन नै एडजस्ट भइरहेछ अरे बच्चाको लागि भनेर हिजो भर्खर मैले सुनेको एउटा गजबको रिसर्च होइन. त्यो हुँदाखेरि अनि अनि बाउले हेरेको बच्चाहरू एकदमै कन्फिडेन्ट हुने रमाइलो गर्नुपर्ने त्यस्तो के त्यो पनि छ है. नेपालमा पनि त कति त अब त बाध्यताले पनि बाउले पनि उत्तिकै हेर्नुपर्छ किनभने न्युक्लियर फ्यामिली भएपछि त आफू मात्रै नहेरेर त भएन होइन, पुर्याउने के गर्ने. तर त्यसमा पनि अझ मिनिङफुल्ली काम गर्यो भने र यसको सिकाइ चाहिँ नि प्यारेन्टिङ गर्दाखेरि आमालाई मात्रै बोलाउने होइन, बुवालाई पनि बोलाउनु पर्यो. उसले पनि त अनि ऊ पो रमाइलो मान्छ नि, ऊ पनि त एउटा हकदार हो नि. बच्चा ठुलो भएपछि मैले पनि त तँलाई हुर्काएको हो नि भन्ने खालको त्यो उसले भन्नै पर्दैन किनभने बच्चाले थाहा पाइहाल्छ मेरो बुवाले यस्तो यस्तो गर्यो भनेर. होइन, महिलाको लागि सशक्तिकरण के सशक्तिकरणहरू गर्दाखेरि खालि महिलाहरू मात्रै राख्ने के किन. हुन त म त्यो फिल्डमा काम गरेको होइन, इफ यु किप बोथ अनि उसले पनि बुझ्छ नि त उसको पोइन्ट अफ भ्यूबाट रियलाइज गर्छ नि अनि सजिलो हुन्छ सहज हुन्छ. घरमा जाँदाखेरि अनि मैले मात्रै पैसा कमाउने तिमीलाई नदिने भन्ने कुराहरू पनि त हस्बेन्डलाई त पच्दैन नि त. हस्बेन्डले बुझेर ल ए तिम्रै रहेछ तिमी नै कमाऊ नि त, तिमीलाई मन लाग्यो भने घरको केही खर्च गर नभए यो तिम्रै हो भन्ने उसले अग्री गरेर गर्न सक्यो भने त्यो त सबभन्दा बेस्ट हो नि त होइन. त्यस्तै गरेर अब अहिले हामीले प्यारेन्टिङमा हुन त अलिअलि त सुरु भइरहेछ, मेल प्यारेन्ट्सहरूलाई पनि एकदमै अनिवार्य गर्ने बेला आयो जस्तो लाग्यो.
2: शिक्षाविद शान्ता दीक्षितसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा, व्यवसायी दीपक भट्टलाई सघाएको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ, राहदानी छपाई प्रकरणमा 16 जना विरूद्ध भ्रष्टाचारको मुद्दा,
2: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी 4 विधेयक संसदमा,
3: चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक, बालबालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण,
2: कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु, अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तयार गर्ने, बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामाको घोषणा,
3: र अर्जेन्टिना द्वारा अस्ट्रियालाई 2-0 पराजित, जीतसँगै नकआउट चरणमा प्रवेश, भोलि बिहान इंल्याण्ड र घाना बीच पहिलो खेल हुने, अन्य 2 खेल पनि हुने.
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ राष्ट्रपाको महाधिवेशन, जहाँ महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुन नसकेको भनेर विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन्. उद्घाटन सत्रमा भने विभिन्न राजनैतिक दलका नेताहरू पनि त्यहाँ पुगेका थिए र उनीहरूले शुभकामना पनि दिए अनि राष्ट्रपाको अहिलेको उपलब्धि र यसले देखाएको चुनौतीको बारेमा पनि विभिन्न टीका टिप्पणीहरू उनीहरूले मंचबाटै गरेका थिए. यहाँ महाधिवेशन शुभकामना लेखिएको छ पछाडिपट्टि ब्यानरमा. त्यहाँ अगाडिपट्टि जो मंचमा एकजना नेता जस्ता देखिने व्यक्ति छन् र प्रतिपक्षी दलका नेता जस्ता देखिने व्यक्ति छन् र भन्दैछन् केही, माथि यस्तो लेखिएको छ र अन्तिम सुझाव, आइन्दा यसरी अकुत बहुमत ल्याएर हाम्रो कन्त बिजोक नपार्नु.
6: यो हो हाम्रो रेडियो 103.4 MHz.
7: सिमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना.
8: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ.
9: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ.
10: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ.
8: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
10: आफ्नै कम्पाउण्ड भएको,
8: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
10: सस्तोमा होइन राम्रो सिकाउँछौ.
8: प्रोपाइटर रूफक मास्के। विस्तृत जानकारी का लागि भीमेश्वर ड्राइविंग सेंटर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इंस्टीट्यूट नजिकै। संपर्क नंबर 9844304879 9844304879 र 9864100011 9864100011।
11: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। सुरुमा मुख्यमुखी समाचारका शीर्षकहरू। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ। अनुसन्धान गर्ने निकाय अदृश्य शक्तिको हातमा रहेको एमाले महासचिव शंकर पोखरेलको प्रतिक्रिया। भीमेश्वर नगरपालिकामा लडेर घाइते एक युवकको मृत्यु। काठमाडौँमा निजी कारले चारवटा मोटरसाइकललाई ठक्कर दिँदा रामेछापका 106 घाइते। र अर्जेन्टिना फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश।
1: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
0: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
0: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
0: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विद्युत छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974812।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना उपाध्यक्ष विष्णु पौडेलको पक्राउ न्याय प्रक्रिया विपरीत भएको दावी गरेका छन्। सम्पत्ति शुद्धिकरण मामिलामा पूर्व अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष पौडेललाई प्रहरीले हिजो सुर्खेतबाट पक्राउ गरेसँगै एमाले महासचिव पोखरेलले आपत्ति जनाएका हुन्। उनले राज्यको अनुसन्धान गर्ने निकाय नै अदृश्य शक्तिबाट सञ्चालन भइरहेको देखिएको दावी पनि गरेका छन्। महासचिव पोखरेलले उपाध्यक्ष पौडेलको गिरफ्तारी पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको बताएका छन्। सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यस प्रकारको प्रतिशोधपूर्ण कार्यको कानूनी र राजनीतिक रूपमा दृढतापूर्वक प्रतिवाद गरिने उनको भनाइ छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण विभागले पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका बेला कार्यक्रम स्थलबाटै पक्राउ गरेको हो। पौडेललाई विभागको पत्रपछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रमुख एवं डीआईजी जयराम सापकोटाले जानकारी दिए। बिचौलिया दीपक भट्टसँगको गैर कानूनी कारोबारको आधारमा विष्णु पौडेललाई पक्राउ गरिएको हो। भट्टको नाममा पौडेलले करिब 30 करोड रूपियाँको सेयर दिएर दिएको स्रोतको दावी छ। प्रहरी र सम्पत्ति शुद्धिकरण कारोबारमाथि थप अनुसन्धान चलिरहँदा सम्बन्ध देखिएका व्यक्ति समेतको पहिचान गरिएको छ। त्यस क्रममा पौडेल समेत देखिएपछि उनलाई पक्राउ गरिएको हो। उनी हाल बसिरहेको काठमाडौँको भैँसेपाटी स्थित निवासमा पनि सम्पत्ति शुद्धिकरण विभागको टोलीले छापा मारेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा प्रक्रिया अघि बढ़ाएको छ। अख्तियारले राहदानी छपाई प्रकरणमा 18 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। राहदानी विभाग महानिर्देशक तीर्थराज अर्यालसहित 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। विशेष अदालतको सूचना अधिकारी पार्वती हिदानीका अनुसार अख्तियारले 10,13,04,61,477 रूपियाँ बिगो दावी गरेको छ। आयोगले अर्यालसहित बिचौलियाको भूमिकामा रहेका सिद्धार्थ थापा र राहदानी छपाई गर्ने जर्मन कम्पनीसहित 18 जना विरूद्ध मुद्दा दायर गरेको छ। तर विशेष अदालतमा दायर गरिएको मुद्दामा पूर्व परराष्ट्र मन्त्री आरजू देउवाको भने नाम परेको छैन। आयोगले उनलाई बयानका लागि तीन दिने सूचना जारी गरेको थियो। अख्तियारले राहदानी छपाई प्रकरणमा आएको अनुसन्धानमा करिब 8 अर्ब हिनामिना भएको निचोड निकालेको छ। दोलखाको भीमेश्वर नगरपालिकामा लडेर घाइते भएका एक युवकको मृत्यु भएको छ। भीमेश्वर नगरपालिका एक सुष्पा छिमावती बस्ने सीताराम शिवाकोटीको छोरा 32 वर्षीय शिवजी शिवाकोटीको लडेर मृत्यु भएको हो। हिजो साँझ करिब 6 बजे शिवजी घर नजिकै सड़कबाट लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारको लागि धुलिखेल अस्पताल भीमेश्वर दोलखा पठाइए पनि राति करिब 9:15 मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको अनुहार टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको थियो। शिवाकोटीले मादक पदार्थ पनि सेवन गरेको पाइएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना। धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको
3: सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा

0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
3: तपाईं यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेपालले वैदेशिक व्यापारमा नयाँ कीर्तिमान बनाएको छ। वनसार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 एघार महिनाको तथ्याङ्क अनुसार वैदेशिक व्यापारको आकार 21.72 अर्ब बराबर पुगेको हो। यो इतिहासकै उच्च हो। यसअघि आर्थिक वर्ष 2078-79 सर्वाधिक वैदेशिक व्यापार भएको थियो। त्यस बेला वार्षिक 21.20 अर्ब वैदेशिक व्यापार भएकोमा यो वर्ष एघार महिनामै नयाँ कीर्तिमान बनेको हो। नेपालको वैदेशिक व्यापार इतिहासमा तेस्रो पटक 20 खर्ब माथिको वैदेशिक व्यापार भएको छ। गत आर्थिक वर्ष 2081-82 वैदेशिक व्यापार आकार 20.81 अर्ब थियो। अघिल्लो पटक आयातमा उछाल आउँदा नयाँ कीर्तिमान बनेको थियो भने यो पटक निर्यात व्यापारले सहयोग गरेको छ। यो वर्ष एक महिनामा निर्यात 2.77 अर्ब बराबर पुगेको छ। यो अहिलेसम्मकै उच्च बिन्दु हो। गत आर्थिक वर्ष 2.77 अर्ब बराबरको निर्यात भएको थियो। गत वर्ष बनेको कीर्तिमान यो वर्ष एक महिनामै तोडिएको छ। आयात निर्यात बढ़दा मुलुकको व्यापार घाटा पनि झन बढ़िरहेको छ। आयातको तुलनामा निर्यातको आकार सानो हुँदा मुलुकको वैदेशिक व्यापार घाटा निरन्तर बढ़िरहेको हो। चालू आर्थिक वर्ष 2082-83 पहिलो एघार महिनामा नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा 15.67% बढ़ेको छ। विभागका अनुसार यो अवधिमा देशको कुल व्यापार घाटा 16.16 अर्ब पुगेको छ। चोरी तथा लुटपाटका घटना बढ़न थालेपछि काभ्रेपलाञ्चोक प्रहरीले सक्रियता बढ़ाएको छ। जिल्लामा दिन दहाड़े चोरी तथा लुटपाटका घटना हुन थालेपछि काभ्रे प्रहरी एक्सनमा उत्रिएको हो। प्रहरीले पछिल्लो पटक चोरी तथा लुटपाटमा संलग्न 6 जनालाई नियन्त्रणमा लिएको काभ्रेका प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए। उनका अनुसार ज्येष्ठ 23 गते रामेछाप घर भए धुलिखेल नगरपालिका 7 स्थित अड्डा बजारमा डेरा गरी बस्दै आएकी 38 वर्षीय सरिता हायुको घाँटीमा लगाएको सुनको सिक्री चोरी भएको थियो। बिहान करिब 9:40 बजेको समयमा अपरिचित व्यक्तिहरूले बाटोमा हिँडिरहेकी हायुले लगाएको घाँटीमा लगाएको सिक्री लुटपाट गरेका थिए। घटनाको उजुरी पछि खटिएको प्रहरी टोलीले गत बिहिबार 6 जनालाई पक्राउ गरेको हो। पक्राउ परेमा काभ्रे पलाञ्चोकको धुलिखेल नगरपालिका 6 का 18 वर्षीय युनिस कपाली, ओडा नम्बर 3 का 23 वर्षीय अजय तमाङ, मण्डन देवपुर 4 का 18 वर्षीय नवीन तमाङ, तेमाल गाउँपालिकाका 18 वर्षीय रोहन सोराली मगर, सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल 8 का 38 वर्षीय कमल बराइली र ओखलढुङ्गा घर भएका 18 वर्षीय किरण भुजेल रहेका छन्। उनीहरूलाई पक्राउ गरी चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट 5 दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी कार्कीले बताएका छन्। काठमाडौँमा निजी कारले 4 वटा मोटरसाइकललाई ठक्कर दिँदा रामेसाका 1 सहित 6 जना घाइते भएका छन्। काठमाडौँको कोटेश्वर स्थित भाट भटेनी नजिक गैराती 12/14/48/20 नम्बरको निजी कारले 4 वटा मोटरसाइकललाई ठक्कर दिँदा 6 जना घाइते भएका हुन्। दुर्घटनामा बागमती प्रदेश 0204-1-8282 नम्बरको मोटरसाइकल

0: का चालक रामेश्वर को मन्थली नगरपालिका तीन घर भईहाल ललितपुर को झम्सीखेल बस्ने 22 वर्षीय सुदीप थापा बा 89 प 6486 नम्बर को मोटरसाइकिल का चालक मकवानपुर घर भईहाल ललितपुर ग्वार को बस्ने 22 वर्षीय ज्ञान सागर लोपसन पछाड़ी बस का भोजपुर घर भईहाल ग्वार को बस्ने 19 वर्षीय बबीन राय घाइते भएका छन्। प्रहरी का अनुसार बा 96 प 3325 नम्बर को मोटरसाइकिल का चालक धाफाखेल बस्ने 30 वर्ष एलिस्पानिया बाप्र 02066 प 6107 नम्बर को मोटरसाइकिल का चालक काठमाण्डौ को स्वयंभु बस्ने 18 वर्ष सुशील श्रेष्ठ तेसमा पछाड़ी सवार डोटी को बड़ी केदार गांवपालिका घर भईहाल ललितपुर को सादो बाटो बस्ने 21 वर्ष रविचन्द्र घाइते भएका हुन्। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी परीक्षक नरेश राज सुवेदीका अनुसार घाइतेहरूको बीएनबी अस्पतालमा उपचार भइरहेको छ। क्षति भएका सवारी साधन तथा कारका चालकलाई प्रहरी वृत्त कोटेश्वरमा राखिएको छ। नेपालबाट हुने निर्यातमा चालू आर्थिक वर्षमा निरन्तर सुधार भएको देखिएको छ। सोयाबीन तेल र अलैंचीले नेपालको निर्यात सुधारेको तथ्याङ्कले देखाएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: गत 11 महिनामा नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी भन्सार विभागले सोमबार प्रकाशन गरेको तथ्याङ्कले नेपालबाट हुने निर्यातमा सुधार भएको देखाएको छ। गत साउनदेखि जेठ महिनासम्म नेपालबाट 2,77,96,72,61,00,000 रूपियाँको वस्तु निर्यात भएको छ। यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12.28% बढ़ी हो। गत आर्थिक वर्षमा 11 महिनामा 2,47,57,02,13,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको थियो। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले 18,94,88,71,000 रूपियाँको वस्तु आयात गरेको छ। यस्तो आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 15.16% बढ़ी हो। भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालमा धेरै डिजेल आयात भएको छ भने दोस्रो धेरै आयातमा सोयाबीन तेल रहेको छ। यस्तै 11 महिनामा 1,52,67,98,85,000 रूपियाँ बराबरको डिजेल आयात भएको छ भने 1,19,63,02,07,000 रूपियाँको सोयाबीन तेल र त्यसको कच्चा पदार्थ आयात भएको छ। अर्जेन्टिनाबाट आयात भएको कच्चा सोयाबीन तेललाई प्रशोधन गरेर नेपालले भारततर्फ निर्यात गर्ने गरेको छ। सोही अवधिमा नेपालबाट 1,13,00,000 रूपियाँको सोयाबीन तेल र 12,01,14,86,000 रूपियाँको अलैची निर्यात भएको विभागको तथ्याङ्क छ। गत साउनदेखि जेठसम्म नेपालले 16,13,16,00,000 रूपियाँ व्यापार घाटा बेहोरेको छ। यो कुल व्यापारको 15.67% हो। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
0: यात्रुलाई दुःख हैरानी दिएको आरोपमा दोलखाका 3 सहित 10 जना काठमाण्डुमा पक्राउ परेका छन्। ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाका 32 वर्षीय प्रकाश शिवाकोटी, 38 वर्षीय दिल्ली प्रसाद लामिछाने र 26 वर्षीय खड्ग बहादुर तमाङ रहेका छन्। यसै गरी सिन्धुपाल्चोकका 28 वर्षीय सुरेश तमाङ र 36 वर्षीय राजेश सापकोटा, सिन्धुलीका 27 वर्षीय तिलक कुमार थापा र डोर कुमार श्रेष्ठ तथा ओखलढुङ्गाका 45 वर्षीय नन्दलाल बुढाथोकी, धनुषाका 40 वर्षीय सूर्यबहादुर देवकोटा र भक्तपुरका 55 वर्षीय हरिभोजन थापा रहेका छन्। उनीहरूलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाह फतबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो। उनीहरूले उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई अनावश्यक रूपमा दुःख हैरानी दिएको आरोप छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक प्रहरीले भेटसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका 4 का 36 वर्षीय रामकुमार श्रेष्ठ रहेका छन्। उनको साथबाट प्रहरीले विभिन्न ब्राण्डको 7,700 थान भेप विद्युतीय चुरोट बरामद गरेको हो। हिजो बिहान तातोपानीबाट 12 बजेतर्फ आउँदै गरेको बोलेरो गाड़ीमा लुकाई छिपाई अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा भेप बरामद गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायब परीक्षक डीएसपी जेसी शाहले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय 12 विषयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका श्रेष्ठलाई बरामद भेटसहित थप अनुसन्धान तथा कार्यवाहीका लागि कानून तातुपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको प्रहरीले जनाएको छ। हाम्रो समाचारमा अब खेलकुदको समाचार। अर्जेन्टिना फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। हिजो सम्पन्न खेलमा अस्ट्रेलियालाई 2-0 गोलले पराजित गर्दै अर्जेन्टिना राउण्ड अफ 32 पुगेको हो। अर्जेन्टिनाको जीतमा दुवै गोल कप्तान लियोनल मेसीले गरेका छन्। उनले खेलको 38 मिनटमा पहिलो गोल गरेका हुन्। सो गोलसँगै मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ीको नयाँ कीर्तिमान बनाएका छन्। मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या 17 पुर्याए। यससँगै उनले जर्मनीका पूर्व फरवार्ड मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान तोडेका हुन्। 38 वर्षीय मेसीले गत साता अल्जेरिया विरूद्ध 3-0 जीतमा ह्याट्रिक गर्दै क्लोसको कीर्तिमान बराबरी गरेका थिए। समूह जे अन्तर्गत अर्जेन्टिनाको दुई खेलबाट 5 अंक छ भने अस्ट्रेलिया 3 अंकका साथ दोस्रो स्थानमा छ। फिफा विश्वकप 2026 अन्तर्गत फ्रान्सले इराक विरूद्ध शानदार जीत निकालेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा केही बेर अघि सकिएको खेलमा किलियन एम्बापे एक्लैको दुई गोल मदतमा फ्रान्सले इराकलाई 0-0 विरूद्ध 3 गोलले पराजित गरेको हो। वर्षाले करिब 1 घण्टा स्थगित भएर पुनः शुरू भएको खेलमा फ्रान्सले इराक विरूद्ध शानदार प्रदर्शन गरेको हो। पहिलो हाफमा 1 गोलले अग्रता बनाएको फ्रान्सका लागि एम्बापेले 54 मिनटमा दोस्रो गोल गरेका थिए। पहिलो गोल उनले 14 मिनटमा गरेका थिए। फ्रान्सका लागि उस्मान डेम्बेले 66 मिनटमा तेस्रो गोल गरेका हुन्। विश्वकपमै यो उनको पहिलो गोल हो। पहिलो खेलमा इराक नर्वेसँग 4-1 गोलले पराजित भएको थियो। फ्रान्सले भने पहिलो खेलमा सेनेगललाई 3-1 गोल अन्तरले पराजित गरेको थियो। यो जीतसँगै फ्रान्स पनि एक खेल अघि नै नकआउट चरणमा प्रवेश गरेको छ। फिफा विश्वकपमा फ्रान्सले इराक विरूद्ध शानदार जीत निकालेको सम्बन्धी सुयो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन है बुढा, डिडिसीको लोगो नभए कि यो खुल्ला दुध कहाँबाट लिएर आएको?
5: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुस है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
8: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौं।
1: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: छैन बाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भुवनेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
4: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
4: जोर्ने दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
4: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरिचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
4: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
4: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सरीकोट दोलखा। फोन नम्बर 0949 421306।

0: धिमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन हरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप ताल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नु हुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: അപ്പേ വയനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കര എടേ നിക്ക അത്താർമാ സൗത്ത
1: ഗട്ടേ ബരി ലൈലെ വാസ്കോ ടി വി പോക്കനോനി ഭിട്ടി ആപ്നെ ടി വി ബിക്രിയോ അനി ബനൗന ജന ലാഗി കൊനി ബനൗനെ പുക്ക ഉലട്ട ഒയിന
0: पने चिंता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स मा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा
3: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मरमत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मरमत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814
6: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
7: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
6: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ
7: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
6: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
0: कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
1: कठै बरि लैले कसको टिभी बोक्नु नि भिट्टी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पुग्का होला त होइन
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा
3: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी पाँच जनाको समूह बनाएर आएमा एकजनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।

नेपालको नयाँ आवाज आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाई हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: होइन बाँडे, त राम्रो लुगा लगाएर त हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलोखा।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।
6: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
7: मेरो
8: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
0: के तपाईलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
1: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलौका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
1: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0449421306।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.1 FM 802 र 49.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: सिद्धिमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुच्छा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2

0: Choo-choo! Ouch!
1: No, Jake. I've had enough of you.

के तपाई चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप फाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबुटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौं। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0974120।

0: viewpod arra, viewpod a hajtasz?
1: Ezen, ó, ezen!
2: Húrá! Lejjjj, gurú, gurú, gurú, gurú!
0: रोपा रोको कामै छैन रे बिउ फाले छ भगारी बनेछ के हो पारा के यस्तो
1: जस्तो छिल्लेका लाखेहरु रहेछ न यो बक्सेहरु त
0: लौडो साथी रोपाले कुरा छाजु हामी पनि
1: हामी चाहिँ कमको हो र हामी पनि छाप दिन्छौ
2: इनेरको त रोपाई भन्दा नि हाँसै मिठो छ
0: बरु त्यस्तै झिले खेल्ने हो नि बरु दोहरीबाट गीत गाएर खेलौँ न त
2: खेल्ने हो त
0: खेल्ने हो त
2: म त घिच्याएर लाने हो आर्मीलाई त
0: म त लान्न हौ यस्तो बुढी मान्छेहरू त
1: घर जाँ बस्ने भए त ठिक छ
2: जित्यो भने घर जाने राजी छ नत्र तानेर लाने हो
0: म त हार्दिने हो बरु तिनीहरूलाई हराउनलाई छुट्टी हराएर लान्न हो म त
1: हिलो मात्रै खेल्ने हो

0: बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठूलो रुखको फेदमा बसौं।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भुवनेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 काभ्रे बगर दोलखा।

여전 먹고 구해 자동 하루 잔뭐

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवन को आधार आयुर्वेद उपचार
0: तपाईलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ
1: जोर्नी दुखाई नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरेचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ
1: त्यसै गरी जलौका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धपर्दक औषधि वितरण सेवा उपलब्ध छ
1: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा फोन नम्बर 0494213106 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
2: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
1: 24 घण्टा आकस्मिक सेवा
2: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
1: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
1: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
1: इसीसी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494412020
1: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: दिउँसो 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। पूर्व प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति सुदेखन अनुसन्धान विभागमा उपस्थित गराइएको छ। सुर्खेतबाट हिजो पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग पुर्याइएको हो। सम्पत्ति सुदेखनको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति सुदेखन विभागको सिफारिश अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो। पौडेललाई स्थलमार्ग हुँदै काठमाडौँ ल्याइएको हो। माइक्रोबसमा राखेर ल्याइएका उनलाई आज दिउँसो विभागमा उपस्थित गराइएको छ। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध स्रोतले बताएको छ। उनलाई नियन्त्रणमा लिनु अघि विभागको टोलीले उनको निवासमा पनि छापा मारेको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसम्म 13.5 लाख भन्दा बढ़ी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरेको छ। कार्यालयले पत्रकार सम्मेलन गर्दै कागजी प्रश्नावली मार्फत 13,44,500 र इसेन्स वेब पेज मार्फत 7,000 बढ़ी गरी 13,51,331 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो। दोस्रो राष्ट्रिय आर्थिक गणनामा 14 लाख एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकोमा हाल लक्ष्यको 91.6% गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं तथ्याङ्क अधिकारी टुण्डीराज लामिछानेले जानकारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या टुंगो लागेको छ। निर्वाचन समितिका अनुसार महाधिवेशनमा 3849 प्रतिनिधि सहभागी हुनेछन्। हिजो प्रतिनिधिहरूको टुंगो नलाग्दा बन्द सत्र शुरू हुन सकेको थिएन। चितवनमा जारी महाधिवेशनमा कोशी प्रदेशबाट 551, बागमतीबाट 508, गण्डकीबाट 356, लुम्बिनीबाट 522, मधेसबाट 540, कैनालीबाट 313 र सुदूरपश्चिमबाट 400 जना प्रतिनिधि सहभागी हुनेछन्। यसैबीच रासपाको जारी महाधिवेशनमा बन्द सत्रको नयाँ कार्यतालिका सार्वजनिक भएको छ। रासपाले आज दिउँसो 2 बजेबाट शुरू हुने गरी नयाँ कार्यतालिका ल्याएको हो। बन्द सत्रमा सभापति रवि लामिछानेले, राजनैतिक महामन्त्री कविन्द्र बुर्लाकोटीले, सांगठनिक उपसभापति स्वर्णिम बुवागले अर्थ राजनैतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ। साथै अनुशासन आयोग र पार्टीको व्यक्ति प्रतिवेदन समेत पेश हुनेछ। बन्द सत्र सकिएपछि मात्रै निर्वाचन प्रक्रिया शुरू हुने जनाइएको छ। भक्तपुरमा एक युवकको हत्या गरेका आरोपमा 3 जना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका एक नगरकोट मोड बस्ने 72 मेथिला नगरपालिका नौघर भएका 28 वर्षीय आकाश रसाइलीको हत्यारोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको हो। पक्राउ पनिमा भक्तपुर सल्लाखारी बस्ने उदयपुर घर भएका 31 वर्षीय आयुष कार्की, झापा घर भएका 27 वर्षीय दुर्जे शेर्पा र गुल्मी घर भएका 35 वर्षीय रमेश कुंवर रहेका छन्। उनीहरूले गैराती धारिलो चक्कु प्रहार गर्दा आकाश गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका आकाशको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको बेसीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नव प्रविसी टोली जोर्डन फिफा विश्वकप 2026 को समाचरणबाट बाहिरिएको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरिना स्टेडियममा आज भएको खेलमा अग्रता चुकाउन नसक्दा जोर्डन अल्जेरियासँग 2-1 पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो। अल्जेरियाले पहिलो जित निकाल्दै नकआउट चरणमा कुनै सम्भावना जीवितै राख्दा जोर्डन भनी समाचरणबाटै बाहिरिएको छ। समझेमा अल्जेरिया 3 अंक जोड्दै तेस्रो स्थानमा छ। समान 3 अंक जोडेको अस्ट्रिया दोस्रो स्थानमा छ। दुई खेलबाट 6 अंक जोडेको साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै सम्भव विजेता बनेको छ। पहिलो पटक विश्वकप खेलेको जोर्डन अंक विहीन छ। हवस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ। नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूप आइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 98 44 30 48 79, 98 44 30 48 79 र 98 64 11 00 11 98 64 11 00।

0: 103.4 मेगाहर्ट्ज।
1: म सायद तिमीले खोजेको जस्तो केटी होइन, मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ, मेरो पनि त आफ्नो लाइफ हुन्छ, मैले डिसिजन

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.1 FM र 49.1 FM
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
2: के तपाईँलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ?
1: जोर्नी दुखाई नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
2: महिला दिदी बहिनीहरूमा महिनावारी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सरीको दुलखामा हुनेछ।
2: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरेचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलोका अग्नि कर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
2: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका समयनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
1: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0449421306।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: उपत्यकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। एक गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोसी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भोबन सापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
1: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। काभ्री पलाञ्चोकका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा फैलिरहेको बर्ड फ्लू H5N1 काभ्रीमा समेत पुष्टि भएको हो। बनेपा नगरपालिका 13 साङ्गा र पनौती नगरपालिका 7 स्थित सुकुम्बासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको छ। सागा स्थित एक लेयर्स कुखुरा फार्ममा 1600 भन्दा बढ़ी र पनौतीमा हाँस र स्थानीयले पालेको लोकल कुखुरा फार्ममा बर्ड फ्लू देखिएको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख बजर किशोर ठाकुरले जानकारी दिए। ती स्थानमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य भइरहेको छ। खुल्ला रूपमा कुखुरा तथा हाँस पालिने र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको छ। तर जिल्लाका अधिकांश ठूला व्यावसायिक पोल्ट्री फार्महरूले जैविक सुरक्षा मापदण्ड पालना गरेकाले त्यस्ता फार्महरूमा संक्रमण नदेखिएको कार्यालय प्रमुख ठाकुरले बताएका छन्। पूर्व उप प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ। सुर्खेतबाट हिजो पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग पुर्याइएको हो। सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागको सिफारिश अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेललाई स्थलमार्ग हुँदै काठमाडौँ ल्याइएको थियो। माइक्रोबसमा राखेर ल्याइएका उनलाई आज दिउँसो विभागमा उपस्थित गराइएको हो। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ। उनलाई नियन्त्रणमा लिनु अघि विभागको टोलीले उनको निवासमा पनि छापा मारेको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसम्म 13.5 लाख भन्दा बढ़ी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरेको छ। कार्यालयले पत्रकार सम्मेलन गर्दै कागजी प्रश्नावली मार्फत 13,44,500 र सेन्सस वेबपेज मार्फत 7,000 बढ़ी गरी 13,51,331 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको हो। दोस्रो राष्ट्रिय आर्थिक गणनामा 14 लाख प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकोमा हाल लक्ष्यको 91.6% गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या टुंगो लागेको छ। निर्वाचन समितिका अनुसार महाधिवेशनमा 3849 प्रतिनिधि सहभागी हुनेछन्। हिजो प्रतिनिधिहरूको टुंगो नलाग्दा बन्द सत्र शुरू हुन सकेको थिएन। चितवनमा जारी महाधिवेशनमा कोशी प्रदेशबाट 551, बागमतीबाट 508, गण्डकीबाट 356, लुम्बिनीबाट 522, मधेसबाट 540, कर्णालीबाट 313 र सुदूरपश्चिमबाट 400 जना प्रतिनिधि सहभागी हुनेछन्। यसैबीच राष्ट्रपाको जारी महाधिवेशनमा बन्द सत्रको नयाँ कार्यतालिका सार्वजनिक भएको छ। राष्ट्रपाले आज दिउँसोबाट शुरू हुने गरी नयाँ कार्यतालिका ल्याएको हो। बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीतिक महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक उपसभापति सोनी मुवागले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ। साथै अनुशासन आयोग र पार्टीको वित्तीय प्रतिवेदन समेत पेश हुनेछ। बन्द सत्र सकिएपछि मात्रै निर्वाचन प्रक्रिया शुरू हुने बताइएको छ। कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई 5 दिनभित्र भवन खाली गर्न अल्टिमेटम दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हिजोदेखि शुक्रबारसम्म सो व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भन्दै सूचना टाँसेको हो। कीर्तिपुर होल्डिङ सेन्टरमा 68 परिवारका 203 जना बस्दै आएका छन्। प्रत्येक परिवारलाई सो व्यवस्थापनका लागि 25,000 रूपियाँ दिएर खाली गर्न भनेको बागमती सभ्यताका सूचना अधिकारी टोप बहादुर बानियाले जानकारी दिएका छन्। 2083 वैशाख 12, 13, 18 र 20 गते काठमाडौँ उपत्यका नदीकै किनाराका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। सो बस्तीहरू हटाइएपछि 2608 जनाले नाम दर्ता गराएका छन्। उनीहरूलाई सरकारको निर्णय अनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई सुव्यवस्थापन गर्न मासिक 25,000 रूपियाँ दिने भनिएको छ। सोही रकम दिएर हटाउन थालिएको हो। नव प्रवेशी जोर्डन फिफा विश्वकप 2026 को समूह चरणबाट बाहिरिएको छ। अमेरिकाको सन फ्रान्सिस्को वे एरेना स्टेडियममा आज भएको खेलमा अग्रता जोगाउन नसक्दा जोर्डन अल्जेरियासँग 2-1 पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो। अल्जेरियाले पहिलो जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राख्दा जोर्डन भने समूह चरणबाटै बाहिरिएको छ। समूह जेमा अल्जेरिया 3 अंक जोड्दै तेस्रो स्थानमा छ। समान 3 अंक जोड़ेको अस्ट्रिया दोस्रो स्थानमा छ। दुई खेलबाट 6 अंक जोड़ेको साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। पहिलो पटक विश्वकप खेलेको जोर्डन अंकविहीन छ। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
3: हरियो मेरो भीमेश्वरको शरण।
4: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल्टो वा बाटेको धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: അപ്പേ ഓനയെ പാടെ ഷോട്ട് വസ്കു ടി വി പോക്കര ഇടിയോ നിക്കേ ഹത്താർ മാ സൗത്ത
1: കൊച്ചെ ബരി ലൈലെ വസ്കു ടി വി പോക്കണി ഭിത്തി ആസ്നെ ടി വി ബിഗ്യോ അനി ബനൗന ജന ലാഗി കൊണി ബനൗനെ പുക്ക ഉലട്ട ഓയിന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिपेमा यहाँ फेज डी फेज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: चिया कस्तो कलर दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
5: होइन है बुढा डिडिसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
6: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
5: तिमी कुन जमानामा छौ दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न
6: ल ल म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु
4: आहा कति मिठो दुध अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा
7: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
2: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती जपे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
7: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949420
2: तिमीसोर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना
8: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ
9: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ
10: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ
8: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको
10: आफ्नै कम्पाउन्ड भएको
9: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको
8: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको
9: सस्तोमा होइन राम्रो सिकाउँछौ
8: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011
11: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: फैनै बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौँ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप फाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
9: होइन बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
10: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
11: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
10: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
11: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
8: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
12: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
13: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
12: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।

0: धिमेश्वर मंदिर मा दर्शन गर्न आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: बोकुल धूप ताल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नु हुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुजी पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको

0: मध्यान्ह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
1: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
0: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज। छैन जाली।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिनो यात्राका लागि खाणादेवी यातायात प्रणाली।

0: होइन है बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
2: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हम रेडियो 103.4 मेगाहर्ट्ज।

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेश गरिएको छ। पूर्व उप प्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति सुधार अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। अदालतमा अहिले म्याथपका लागि बहस भइरहेको छ। विभागले पौडेललाई 20 दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको छ। विशेष अदालतमा बहसका क्रममा विभागले 20 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो। हिजो सुर्खेतबाट पक्राउ गरेर ल्याइएका उनलाई त्यसअघि बयानका लागि विभाग पुर्याइएको थियो। सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको फन्दी सम्पत्ति शुद्धिकरण विभागको सिफारिश अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो। पौडेललाई स्थलमार्ग हुँदै माइक्रोबसमा राखेर काठमाडौँ ल्याइएको थियो। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका लागि पक्राउ गरिएको विभाग स्रोतले बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र ढिला गरी शुरू भएको छ। प्रतिनिधिमा विवाद भएपछि हिजै शुरू हुने भनिएको बन्द सत्र आज पनि ढिला गरी शुरू भएको हो। चितवनमा जारी रासपाको महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया पनि आजैबाट शुरू हुने भएको छ। बन्द सत्र शुरू भए लगत्तै निर्वाचन प्रक्रिया पनि आजैबाट शुरू गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन आयोगको स्रोतले जनाएको छ। रासपाले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी गरेको छ। यद्यपि 19 जना केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुन लागेको हो। निर्वाचित हुने 19 मध्ये 7 प्रदेशबाट 5-5 जना अनिवार्य हुनेछन्। पार्टीको संशोधित विधानमा प्रदेशबाट 5 जना चयन हुँदा 2 महिला हुने व्यवस्था छ। अन्य 64 पदमा खुला प्रतिस्पर्धा हुन लागेको हो। निर्वाचन आयोगले उम्मेद्वारी दर्ता मतदानको समय सार्वजनिक गरिसकेको छैन। सभापति र 900 केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीका लागि निर्वाचन हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिले बुधबारसम्म महाधिवेशन सक्ने तयारी गरेको छ। राष्ट्रपति सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिएका छन्। पार्टीको पहिलो महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीभित्र गुट उपगुट बन्न लागेको प्रति चिन्ता गरेका हुन्। उनले गुट उपगुटले सही परिणाम नदिने भन्दै सचेत गराएका छन्। सभापति लामिछानेले निर्धक्क भएर भोट माग्न तर सड़कमा तमासा नदेखाउन समेत आग्रह गरेका छन्। साथै उनले सांसद र मन्त्रीलाई पार्टीको पदमा मनोनित गर्ने निर्णय नभएको पनि स्पष्ट पारे। लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन्। महाधिवेशनको अवधि केही लम्बिएको अवस्थालाई ध्यानमा राख्दै सभापति लामिछानेले अब प्रतिनिधिहरूले शुल्क बापत बुझाउनु पर्ने 5,000 रूपियाँ अनिवार्य नरहेको स्पष्ट पारेका हुन्। साथै शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी सो रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको राष्ट्रपतिले जनाएको छ। दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिचोक भ्रमण गरी फर्किएका दर्शनार्थी सवार कार दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। जिल्लाको भीमेश्वर नगरपालिका 6 भूतपोखरी नजिक भएको दुर्घटनामा परि 6 जना घाइते भएका हुन्। 52/6/1492 नम्बरको कार आज दिउँसो करिब 2:30 बजी आफै अनियन्त्रित भई सड़कबाट अन्दाजी 13 मिटर तल खसेर दुर्घटना भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक इन्सपेक्टर श्रीराम तिमल सिन्हाले जानकारी दिए। दुर्घटनामा परि काठमाडौँको शंकरापुर नगरपालिका 2 बस्नी अन्दाजी 65 वर्षीय सन्त नासुर, उनकी श्रीमती 55 वर्षीय रामरी नासुर, छोरी 22 वर्षीय अनिता नासुर, सो स्थानका 12 वर्षीय सुजन नासुर, 8 वर्षीय सुजित नासुर र 22 वर्षीय सुनिता तामाङ घाइते भएका छन्। त्यसमध्ये रामरी नासुर र सुनिता तामाङको अवस्था सामान्य रहेको छ भने अरू 4 जनाको अवस्था मध्यम रहेको दुर्खा प्रहरीले जनाएको छ। घाइतेहरूको चरीकोट स्थित सोरोल्पा अस्पतालमा उपचार भइरहेको छ। कारमा चालक सहित 7 जना सवार रहेका थिए। कार चालक काठमाडौँको शंकरापुर नगरपालिका 3 का
21 वर्ष निरोष तामाङलाई तुलोखा प्रहरीले नियन्त्रणमा लिएको छ। विपलाञ्चोकका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौँ उपत्य बर्ड फ्लू H5N1 काभ्रेमा समेत पुष्टि भएको हो। परेपा नगरपालिका 13 साँगा र पनौती नगरपालिका 7 स्थित सुकुम्बासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको छ। साँगा स्थित एक लेयर्स कुखुरा फार्ममा 1600 भन्दा बढ़ी र पनौतीमा हाँस्रो स्थानीयले पालेको लोकल कुखुरा फार्ममा बर्ड फ्लू देखिएको जिल्ला पशुसेवा कार्यालय काभ्रेका प्रमुख ब्रज किशोर ठाकुरले जानकारी दिए। त्यस स्थानमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य भइरहेको छ। खुला रूपमा कुखुरा तथा हाँस पालिने र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको छ। तर जिल्लाका अधिकांश ठूला व्यावसायिक पोल्ट्री फार्महरूले जैविक सुरक्षा मापदण्ड पालना गरेकाले त्यस्ता फार्महरूमा संक्रमण

0: नदेखिएको काले प्रमुख ठाकुरले बताएका छन्। नेकपा एमाले सिन्धुलीले पार्टीको सबै तहका कमिटीहरू गठन गरी यथास्थितिमा पुनर्गठन नगरी यथास्थितिमा जनतावे जान नसकिने निष्कर्ष निकालेको छ। जिल्ला कमिटिका बहुमत सदस्य र नगर कमिटिले सामूहिक रूपमा यस्तो अडान अघि सारेका हुन्। पार्टी महासचिव शंकर पोखरेललाई सम्बोधन गर्दै पेश गरिएको हस्ताक्षरमा जिल्ला कमिटि उपाध्यक्ष कर्णबहादुर घिसिङ, सचिव नवराज सिंह लगायत 71 जनाको नाम छ। जिल्लाको कमलामाई र दुधौली नगर कमिटिले पनि बैठकको निर्णयमै यस्तो विषय उल्लेख गरेका छन्। वर्तमान पार्टी नेतृत्वले युवा पुस्ता आम जनतामाझ विश्वास पैदा गर्न नसकेको हस्ताक्षर पत्रमा उल्लेख गरिएको छ। अरणीको लोकमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा भइरहेको सड़क निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन सवारी साधन संचालनमा कड़ाई गर्ने भएको छ। काभ्रे पलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको विकास प्राधिकरण बैठकले निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न आगामी असार 14 गतेदेखि 28 गतेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरिएको हो। बैठकको निर्णय अनुसार सो सड़क खण्डमा असार 14 गतेदेखि असार 28 गतेसम्म ट्रिपरलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ। साथै ट्रिपर बाहेक अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई पनि साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म मात्र प्रवेशमा रोक लगाइनेछ। तर एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरू भने पूर्ववत रूपमै सञ्चालन हुन पाउनेछन्। सड़क डिभिजन कार्य भक्तपुरका प्रमुखले बैठकमा बाँकी काम गर्ने क्रममा एक लेन सड़क बन्द गर्नुपर्ने र एक लेनमा मात्र सवारी चलाउनु पर्ने बाध्यात्मक अवस्था रहेको जानकारी गराएपछि प्रशासनले यस्तो निर्णय लिएको हो। सवारी साधनहरूलाई वैकल्पिक मार्ग डाइभर्ट गर्न सहयोगका लागि सड़क डिभिजन कार्यका प्रमुखले काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यहरूसँग आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ। सो सम्बन्धी सर्वसाधारणलाई जानकारी दिन आवश्यक सूचना प्रवाह गर्ने जिम्मेवारी पनि सड़क डिभिजन कार्यालयलाई नै दिइएको छ। हाउस बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश। स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
2: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
3: जोर्ने दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
2: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
3: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीको दुलखामा हुनेछ।
2: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
3: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
2: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
3: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छरीको दोलखा। फोन नम्बर 0949413006।

0: पेक्षा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: ग्रुप आइटर ग्रुप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: അപ്പേ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കര ഹെണ്ടിയ നിക്ക അവതാര മാ സൗത്ത
1: ഗട്ടേ ബരി ലൈലെ വാസ്കോ ടി വി പോക്കനോനി ഭിട്ടി ആസ്നെ ടി വി ബിഗ്യു അനി ബനൗന ജന ലാഗി കുനി ബനൗനി പുക്ക ഉലട്ട വൈന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: यो हो हाम्रो रेडियो 103.4 MHz
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32 4 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ
6: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
5: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा

नयाँ नेपालको नयाँ आवाज आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो

0: के तपाई चरीपुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली।
0: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाना

0: 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र धेरै सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org/10p र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। बागमतीका 511 जिल्लाका 82 स्थानमा बर्फको संक्रमण पुष्टि। सतर्कता अप्नाउन आग्रह। पार्टी उपाध्यक्ष विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग। सोलखाका 2 स्थानीय सरकारको आगामी वर्षको बजेट सार्वजनिक। फेरी नगरपालिकाको बजेट 59.71 करोड़। गौरीशंकर गाउँपालिकाद्वारा आगामी वर्षको लागि 59.64 करोड़ बजेट विनियोजन। कारिन्चोक दर्शन गरेर फर्कँदै गरेका दर्शनार्थी सवार कार दुर्घटना हुँदा 6 जना घाइते। र अर्जेन्टिना र फ्रान्ससँगै 6 टोली विश्वकपको नकआउट चरणमा प्रवेश।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
0: अब समाचार विस्तारमा। मुलुकका विभिन्न स्थानमा तीव्र रूपमा बर्फ फैलन थालेपछि पशु सेवा विभागले सतर्कता अप्नाउन आग्रह गरेको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू देखिएपछि पशु सेवा विभागले सतर्कता अप्नाउन आग्रह गरेको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले आज प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बर्ड फ्लू देखिएको भन्दै सतर्कता अप्नाउन भनेका छन्। विभागका अनुसार गत 6-4 गते मुरुङमा बर्ड फ्लू देखिएको थियो। त्यस्तै यता देशका 11 जिल्लामा संक्रमण पुष्टि भइसकेको छ। हाल झापा, मुरुङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकका 82 स्थानमा बर्ड फ्लू देखिएको विभागका महानिर्देशक दाहालले जानकारी दिए। काठमाडौँ उपत्यका 3 वटै जिल्लामा बर्ड फ्लूको संक्रमण देखिएको छ। केही दिन अघि मात्रै ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा समेत बर्ड फ्लू देखिएको थियो। बर्ड फ्लू संक्रमण पुष्टि भएपछि मुलुकको एकमात्र चिड़ियाखाना हाल बन्द रहेको छ। यसरी काभ्रे पलाञ्चोकका 2 स्थानमा पनि बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा फैलिरहेको बर्ड फ्लू H5N1 काभ्रेमा समेत पुष्टि भएको हो। बनेपा नगरपालिका 13 साँगा र पनौती नगरपालिका 7 स्थित सुकुम्बासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको हो। साँगा स्थित एक लेयर्स कुखुरा फार्ममा 1600 भन्दा बढ़ी र पनौतीमा खास्रो स्थानीयले पालेको लोकल कुखुरा फार्ममा बर्ड फ्लू देखिएको जिल्ला पशु सेवा कार्य काभ्रेका प्रमुख ब्रज किशोर ठाकुरले जानकारी दिए। खुला रूपमा कुखुरा तथा हाँस पालिने र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको बढ़ी जोखिम देखिएको छ। दोलखाको गौरीशंकर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 59.64 करोड़ बराबरको बजेट ल्याएको छ। गाउँपालिकाकी उपाध्यक्ष उमा लुङ्गेनी मकर शेर्पाले आज आयोजित गाउँ सभामा आगामी आर्थिक वर्षका लागि 59.64 करोड़ बराबरको बजेट प्रस्तुत गरेको हो। गाउँपालिकाले आगामी आर्थिक वर्ष संघीय सरकारको बेटी समानीकरण अनुदान बापत 12,26,00,000 सशर्त अनुदान बापत 21,97,00,000 समपूरक अनुदान बापत 2,12,00,000 तथा राजस्व बाँडफाँड बापत 11,83,06,000 प्राप्त हुने अनुमान गरेको छ। यसै गरी प्रदेश सरकारको बेटी समानीकरण अनुदान बापत 1,04,06,000 सशर्त अनुदान बापत 1,15,04,000 समपूरक अनुदान बापत 2,80,00,000 तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट 4,17,22,500 रूपियाँ प्राप्त हुने अनुमानित आय स्रोत प्रस्ताव गरिएको छ। साथै आन्तरिक राजस्वतर्फ 40,00,000 संकलन हुने अनुमान गरिएको छ भने 1,00,00,000 बाँकी मलजात रहेको आगामी आर्थिक वर्षको आय व्यय विवरणमा उल्लेख छ। गाउँपालिकाले बाँकी रकम रोजगार कार्यक्रममा प्राप्त हुने लघु उद्यम तथा विकास कार्यक्रम सामाजिक सुरक्षा भत्ता सड़क बोर्डबाट प्राप्त हुने बजेट तथा निकायबाट थप प्राप्त हुने रकम वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने जनाएको छ। करिशंकर गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि आज सभामा पेश गरेको छ। गाउँसभामा पालिका अध्यक्ष विश्वास कार्कीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए। गौरीशंकर गाउँपालिकाले भोलिदेखि गाउँपालिका कार्यालय जोड्ने सड़क कालोपत्र योजनालाई विशेष प्राथमिकता दिँदै यो वर्ष पनि आगामी वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको छ। यसै गरी छोरोल्पा गौरीशंकर बेस क्याम्प लगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार तथा पर्यटन सेवा विस्तार खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार तथा सम्भाव्यता अध्ययन एक गाउँ एक पोखरी अवधारणालाई कार्यान्वयन गर्दै वर्षाको पानी संकलन तथा जल पुनर्भरण कार्यक्रमलाई पनि गाउँपालिकाले निरन्तरता दिएको छ। साथै कोडा एक उत्पादनमा आधारित अनुदान कार्यक्रम फलफूल खेती विस्तार स्थानीय उत्पादनको संरक्षण ब्रान्डिङ तथा बजारीकरण कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले व्यावसायिक रूपमा याक तथा सौडे पालन कार्यक्रम तथा वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा बेरोजगार युवाहरूलाई लक्षित गरी साझेदारीमा अनुदान तथा उद्यम प्रवर्धन कार्यक्रमका लागि पनि बजेटको व्यवस्था गरिएको जनाएको छ। दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि 59,71,00,000 बराबरको बजेट ल्याएको छ। नगरपालिकाले 18 नगरसभामा उपप्रमुख कृष्ण माया बुढाथोके खड्काले आगामी आर्थिक वर्ष 2083-84 लागि 59,71,98,000 बराबरको बजेट प्रस्तुत गरेको हुन्। जस अनुसार चालुतर्फ 41,39,79,580,500 रूपियाँ अर्थात 69.32% र पूँजीगततर्फ 17,22,18,500 अर्थात 28.83% बजेट विनियोजन गरिएको छ। उपप्रमुख खड्काले आगामी वर्ष वडा स्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि 5,49,24,000 कृषि विकास शाखा तथा पशु विकास शाखाबाट सञ्चालन हुने कार्यक्रमका लागि 1,01,25,000 स्वास्थ्य शाखाबाट सञ्चालन हुने कार्यक्रमका लागि 2,39,78,000 पूर्वाधार विकासतर्फका नगर स्तरीय योजनाहरू सञ्चालन गर्नका लागि 1,12,50,000 वन पाचन तथा विपद व्यवस्थापन डेस्कका लागि 80,00,000 शिक्षा शाखाबाट सञ्चालन हुने कार्यक्रमका लागि 2,25,97,000 प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरू विद्यालय कर्मचारी र विद्यालयका लेखा कर्मचारीहरूलाई थप प्रोत्साहन गर्न 58,00,000 जिरी अस्पतालमा जनशक्ति व्यवस्थापन तथा थप प्रोत्साहनका लागि 45,60,000 विनियोजन गरेको जानकारी दिएकी छिन्। नगरपालिकाले चालू आर्थिक वर्षको जेठमा शान्तसम्मको आय र व्यय विवरण पनि प्रस्तुत गरेको छ। आन्तरिक राजस्वतर्फ 1,27,05,000 आमदानी हुने अनुमान गरिएकोमा समीक्षा अवधिमा 82,84,497 रूपियाँ मात्रै संकलन भएको छ। नगरसभामा प्रस्तुत भएको विवरण अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँड मार्फत 8,95,08,836 रूपियाँ प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म 7,61,18,000 मात्र प्राप्त भएको छ। प्रदेश सरकार बाटो राजस्व बाँडफाँड तर्फ 3,88,174 रूपियाँ प्राप्त हुने अनुमान गरिएकोमा 1,89,42,487 रूपियाँ प्राप्त भएको छ। व्ययतर्फ विनियोजित बजेटमध्ये समीक्षा अवधिसम्म 25,94,26,967 रूपियाँ अर्थात 64.5% र पुँजीगततर्फ 6,80,14,457 रूपियाँ अर्थात 33.71% खर्च भएको नगरपालिकाले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन् तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
3: पशु सेवा कार्यालय दोलखाको सूचना।
4: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
3: हाल बागमती प्रदेशको काठमाडौँ काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
4: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
3: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
4: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
3: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
4: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
3: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रोन प्रयोग गर्ने।
4: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
3: फार्म परिसर भित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशुपन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने। त्यसको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
4: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रति

0: छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
1: पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
0: पन्छी तथा पन्छी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
0: अकस्मात धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
1: सतर्क बनौ, बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
0: पशु सेवा कार्यालय दोलखा।

तपाईँदेखिर हाम्रो रेडियो र जेरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org.in/ र हाम्रो पात्र एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई तत्काल रिहा गर्न माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको पक्राउ गैर न्यायिक भएको निष्कर्ष निकालेको हो। पौडेलको पक्राउ गैर न्यायिक भएको भन्दै एमाले उनलाई तत्काल रिहा गर्न माग गरेको छ। एमाले संसदीय दलले उपाध्यक्ष पौडेललाई सुनियोजित ढंगले पक्राउ गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने निर्णय पनि गरेको छ। पूर्व उप प्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। राष्ट्रपति सभापति रोबी लामी शानीले पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिएका छन्। पार्टीको पहिलो महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामी शानीले पार्टीभित्र गुट उपगुट बन्न लागेको प्रति चिन्ता व्यक्त गरेका हुन्। उनले गुट उपगुटले सही परिणाम नदिने भन्दै सचेत गराएका छन्। सभापति लामी शानीले निर्धक्क भएर भोट माग्न तर सड़कमा तमासा नदेखाउन समेत आग्रह गरेका छन्। साथै उनले सांसद र मन्त्रीलाई पार्टीको पदमा मनोनित गर्ने निर्णय नभएको पनि स्पष्ट पारेका छन्। लामी शानीले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। महाधिवेशनको अवधि केही लम्बिएको अवस्थालाई ध्यानमा राख्दै सभापति लामी शानीले अब प्रतिनिधिहरूले शुल्क बापत बुझाउनु पर्ने 5,000 रूपियाँ अनिवार्य नरहेको स्पष्ट पारेका हुन्। साथै शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको जनाइएको छ।

दोनों खाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिंचोक भ्रमण गरी फर्किएका दर्शनार्थी सवार कार दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। जिल्लाको भीमेश्वर नगरपालिका साबुत पोखरी नजिक भएको दुर्घटनामा परि 6 जना घाइते भएका हुन्। BA1500 नम्बरको कार आज दिउँसो करिब 2:30 बजी आफै अनियन्त्रित भई सड़कबाट अन्दाजै 13 मिटर तल खसेर दुर्घटना भएको नोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक इन्सपेक्टर श्रीराम तिमल सिन्हाले जानकारी दिए। दुर्घटनामा परे काठमाडौँको शंकरापुर नगरपालिका 2 बस्नी अन्दाजी 65 वर्षीय सन्त नासुर, उनकी श्रीमती 55 वर्षीय रामली नासुर, छोरी 22 वर्षीय अनिता नासुर, स्वस्थानका 12 वर्षीय सुजन नासुर, 8 वर्षीय सुजित नासुर र 22 वर्षीय सुनिता तामाङ घाइते भएका छन्। त्यसमध्ये रामली नासुर र सुनिता तामाङको अवस्था सामान्य रहेको छ भने अरू 4 जनाको अवस्था मध्यम रहेको दुरोखा प्रहरीले जनाएको छ। घाइतेहरूको चरिकोट स्थित छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ। कारमा चालक सहित 7 जना सवार थिए। कार चालक काठमाडौँको शंकरापुर नगरपालिका 3 का 21 वर्षीय

0: हाम्रो समाचारमा भयो रेडियो रिपोर्टको पालो। मेसी र फिफा विश्वकपको कीर्तिमान पर्याय नै बनेको छ। मेसीले विश्वकपमा गोल गर्नेमा मात्र नभई खेल खेल्ने र जित्नेमा पनि कीर्तिमान बनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट।
1: फिफा विश्वकपको 96 वर्ष इतिहासमा अर्जेन्टिनाका खेलाड़ी लियोनल मेसीले विश्वकपमा सर्वाधिक खेल्ने, सर्वाधिक गोल गर्नेदेखि विभिन्न खालको कीर्तिमान बनाइसकेका छन्। मेसी कीर्तिमान तोड्दै नयाँ नयाँ कीर्तिमान लेखाउँदै अघि बढ़ेका छन्। हाल अमेरिकामा भइरहेको फिफा विश्वकप 2026मा मेसीले हरेक खेलमा नयाँ नयाँ कीर्तिमान बनाइरहेका छन्। सोमबार राति डालास स्टेडियममा अस्ट्रेलिया विरूद्ध 2 गोल गर्दै मेसी विश्वकप इतिहासमा सर्वाधिक 18 गोल गर्ने खेलाड़ी बने। समूह जेमा पहिलो खेलमा अल्जेरिया विरूद्ध ह्याट्रिक गर्दै जर्मनीका मिरोस्ल्याभ क्लोजसँग सर्वाधिक 16 गोलको कीर्तिमान बराबरी गरेका मेसीले लगत्तै अर्को खेलमा क्लोजको कीर्तिमान भंग गर्दै एकल कीर्तिमान बनाए। सन् 2006मा जर्मनीमा भएको विश्वकप डेब्यू गरेका मेसीले 6 विश्वकपमा आएर सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन्। मेसीले गर्ने हरेक गोल अहिले कीर्तिमान जस्तै बनेको छ। अल्जेरिया विरूद्ध उनले आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक गरे। त्यही खेलमा गोल गरेपछि उनी 5 फरक विश्वकपमा गोल गर्ने दोस्रो खेलाड़ी समेत बने। यस्तै मेसी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाड़ी समेत बने। यसअघि क्रिस्टियानो रोनाल्डोले 33 वर्षको उमेरमा ह्याट्रिक गरेका थिए भने मेसीले 38 वर्षको उमेरमा ह्याट्रिक गर्ने कीर्तिमान बनाए। अस्ट्रेलिया विरूद्ध गोलपछि उनी विश्वकपको सर्वाधिक गोलकर्ता मात्र बनेनन्। विश्वकपमा लगातार 6 खेलमा गोल गर्ने तेस्रो खेलाड़ी समेत बने। मेसीले सन् 2022को कतार विश्वकपमा लगातार 4 र 2026को विश्वकपमा लगातार 2 गरी 6 खेलमा गोल गरेका हुन्। यस्तै मेसीले विश्वकपमा समूह चरणदेखि प्री क्वार्टर फाइनल, क्वार्टर फाइनल, सेमी फाइनल र फाइनलसम्म सबै चरणमा गोल गर्ने खेलाड़ीको कीर्तिमान पनि बनाएका छन्। मेसी आफ्नो टिनेज, ट्वान्टेज र थर्टेजमा विश्वकपमा गोल गर्ने पहिलो खेलाड़ी हुन्। साथै उनी विश्वकपमा गोल गर्ने अर्जेन्टिनाको सबैभन्दा कान्छो र सबैभन्दा पाका खेलाड़ी समेत हुन्। यस्तै मेसीले विश्वकपमा लगातार 5 विश्वकपमा असिस्ट गर्ने कीर्तिमान पनि बनाएका छन्। यस विश्वकपमा पनि गोलका लागि असिस्ट गरे। उनी लगातार 6 विश्वकपमा गोल गर्ने पहिलो खेलाड़ी हुनेछन्। मेसीले एकपटक विश्वकप जितेर आफ्नो करियरलाई पूर्ण बनाइसकेका छन्। साथै उनले व्यक्तिगत अवार्डमा पनि कीर्तिमान राखेका छन्। मेसी विश्वकपमा 2 गोल्डन बल अवार्ड जित्ने एकला खेलाड़ी समेत हुन्। यस्तै मेसीले विश्वकपमा सर्वाधिक 12 प्लेयर अफ दि म्याच समेत जितेका छन्। मेसीले विश्वकपमा सबैभन्दा धेरै मिनट पनि खेलेका छन्। उनले 2400 भन्दा बढ़ी मिनट खेलेका छन्। यस्तै विश्वकपमा सर्वाधिक 67 चान्स क्रिएट गर्ने कीर्तिमान पनि मेसीकै नाममा छ। मेसीले 23 संस्करणको विश्वकपमा 2 खेलमा 5 गोल गरिसकेका छन् र गोल्डन बुटको दौड़मा अघि छन्। उनले विश्वकपमा जित्न बाँकी अवार्ड गोल्डन बुट पनि हो। यसपटक अर्जेन्टिनाका लागि मुख्य गोलकर्ताको रूपमा देखिएका मेसीले त्यो अवार्ड पनि जित्ने सम्भावना देखिएको छ। पदम कुमारी बुढा थोकी, हाम्रो रेडियो चरीकोट।
0: अरणिको लोकमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा भइरहेको सड़क निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन सवारी साधन सञ्चालनमा कड़ाई गरिने भएको छ। काभ्रे पलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न आगामी असार 14 गतेदेखि 28 गतेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार सो सड़क खण्डमा असार 14 गतेदेखि असार 28 गतेसम्म ट्रिपर प्रवेशलाई पूर्ण रूपमा रोक लगाइएको छ। त्यसै गरी ट्रिपर बाहेक अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई भने साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म मात्र प्रवेशमा रोक लगाइनेछ। तर एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरू पनि पूर्ववत रूपमै सञ्चालन हुन पाउनेछन्। बैठकले सवारी साधनहरूलाई वैकल्पिक मार्ग डाइभर्ट गर्न सहयोगका लागि काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यहरूसँग आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ। फिफा विश्वकप 2026 अन्तर्गत दोस्रो चरणको खेल जारी रहँदा सय टोलीले नकआउट चरणमा स्थान बनाएका छन्। सोमबार राति र मंगलबार बिहान भएको खेलबाट साबेक विजेता अर्जेन्टिना र उपविजेता फ्रान्स नकआउट चरणमा पुगेका छन्। दुवै टोलीले 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वे पनि दुवै टोलीसँगै 28 वर्ष पछि विश्वकपमा फर्किएको नर्वे पनि एक खेल अघि नै नकआउट चरणमा पुगेको छ। दोस्रो राउण्ड अन्तर्गत अब समूह के र एलको खेल हुन बाँकी छ। दुवै समूहका खेल मंगलबार राति र बुधबार बिहान हुनेछन्। मंगलबार राति पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान भेट्नेछन्। पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरीमा रोकिएको पोर्चुगल आउसोको खेलमा जित्नै पर्ने दबाव छ। जारी विश्वकपमा मेस्सीसँगै केलियन एम्बापे पहिलो पटक विश्वकप खेलिरहेका नर्वेका एर्लिङ हालान्ड उच्च लयमा छन्। विश्वकपमा डेब्यू खेल खेलिरहेको उज्बेकिस्तान पहिलो खेलमा कोलम्बियासँग 3-1 गोली पराजित भएको थियो। आजको खेलमा पोर्चुगल विरूद्ध हार भोगेमा उज्बेकिस्तान एक खेल अघि नै समूह चरणबाट बाहिरिनेछ। पोर्चुगलसँग बराबरी गएको कंगो आजको खेलमा कोलम्बिया विरूद्ध मैदान उत्रिँदैछ। यो खेल भोलि बिहान 8:45 शुरू हुनेछ। आजको खेलमा कंगोलाई पराजित गरी कोलम्बिया एक खेल अगावै नकआउट चरणमा पुग्नेछ। यसै गरी राति 2:45 इंग्ल्याण्ड र घानाबीच प्रतिस्पर्धा हुँदैछ। समूह चरणमा पराजित रहेका दुवै टोली जित निकाल्दै एक खेल अघि नै नकआउटमा स्थान बनाउने लक्ष्यमा छन्। पहिलो खेलमा हार भोगेका पानामा र क्रोएसिया पनि 3 अंक जोड्दै नकआउट खेल्ने सम्भावना जीवित राख्ने लक्ष्यमा छन्। सो खेल पनि बिहान 6:45 शुरू हुनेछ। छ टोलीले विश्वकपको नकआउट चरणमा स्थान बनाएको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत विदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश।
4: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
5: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
6: जोर्ने दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
5: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
6: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीको दोलखामा हुनेछ।
5: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
6: त्यसै गरी जलोका, अग्निकर्म, स्थिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
5: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
6: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छरीको दोलखा। फोन नम्बर 0949421336।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कठै बरी कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिप्पेमा
2: यहाँ फ्रिज, डिफ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
0: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844394142 र 9844061814।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जिल्लाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबुटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: रेडियो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: पशु सेवा कार्यालय दोलखाको सूचना।
2: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
1: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
2: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
1: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
2: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
1: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
2: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
1: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
2: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
1: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
2: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
1: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
2: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
2: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
1: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
2: पशु सेवा कार्यालय दोलखा।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब पनि यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरकी धनी गायिका मिल्ना राईको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: दुलिखिल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाई यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वर की धनी गायिका मेलना राईको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।

तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: एटिन्जेल सुन्दै हुनुहुन्थ्यो सुमधुर स्वर्गीय ध्वनि गायिका मिल्ना राईको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: का लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो पिक्चरले।
3: This is the BBC. There are no programs on this channel at present.
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क।

0: नेपाली सेवाको साँझपखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व मन्त्री पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति।
1: सरजी पकापुजी सूचित भए आज पहिलो पटक सात दिन चाहिँ न्याय थपने गरी आदेश भएको छ। अहिले चाहिँ पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: रेबिजको खोपको अभावका सम्बन्धमा के भन्छन् स्वास्थ्य मन्त्रालयका अधिकारी?
2: भण्डारणमा थोरै मात्रामा छन्। अबको टेन्डर प्रक्रिया टुङ्गिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ। हामीले शून्य नै बनाएको छैन।
0: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसंघको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबटियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा दुईजना मारिएको बताएको छ। यसअघि तीन दिनसम्म युद्ध विराम कायम थियो र अप्रेल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानी गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिएताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ, तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सात दिन थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई सात दिन थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
1: मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वप्रसाद पौडेललाई विभागबाट जरूरी पक्राउ पुजी स्वीकृति र अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरूरी पक्राउ पुजी स्वीकृत भए आज पहिलो पटक सात दिन चाहिँ म्याद थप हुने गरी आदेश भएको। गरेको छ। सदस्य मान्य न्यायाधीश नारायण प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याप थप भएको हो। आदेश बमोजिम अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: उनका अनुसार विभागले 20 दिन हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
4: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्न पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह सत्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन होस्, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसूरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
5: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नाउँले निर्मूल गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र सोनी वाग्ले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
0: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
5: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्ने कुरै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि लामिछानेको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
0: यो अब देशको ठूलो दल र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
5: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सिदनको यो गर्मीमा उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममै कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
0: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
6: अहिले रेबिज भ्याक्सिन पूरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौं। यो पनि अन्तिम चरणमा पुगेका छ।
0: तर
7: तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्, त्यो चाहिँ के त फेरि
6: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या भएको मात्रै हो।
7: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
6: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था, त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ, र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप्छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5 लाख हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लेयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्, त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौँ, र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौँ, त्यसै अनुसार गरेका छौँ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीटमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10 लाख बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानि हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढ़ी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढ़ी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानवाधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानवाधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
10: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
11: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
12: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
11: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
12: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
9: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
13: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
14: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
13: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 41 02।

0: Boruto pani manakamana gaera akarshak luga haru halihalko haina.
1: लुगा हरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन. तनावे तनाव छ, गोजीमा 2 रुपैयाँ छैन.
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
0: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
1: हो नि पाँडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न.
0: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न.
0: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि होइन?
2: पाण्डुहरू गइहालौ न.
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्.
4: प्रोपाइटर उमेश थापा. थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900.
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ. यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन.
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस सौडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ.
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ. युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्.
5: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725. नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा.

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनकामनाको कमाल पो त।

0: पशु सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको अपील।